0: اندر سے اوپر کس طرح ہے؟
1: ادم کریں دیا جی اس کو
0: کمان دیا سب کوئی اسی ادم کی ہے
1: اپنی طرح نے سکھان چڑے
0: دور میرے چل کے گرو کی اصل کر سروت مائی مائی ہاں گرو کی گوشت میں یہ تا ادم کہہ رہے ہیں جی کوئی سارے وقت ہو رہا ہے گرو پڑھے گا گرو کہے گا گاندھی بارے جا گرو کی کرپا ہوئے گی تو بانی پڑھ وہ بھی تو سارے گرو کدے بھی کہہ رہا بانی نہ گرو نہیں کہہ رہا کہ ستسنگ نہ حجت ہے من مت نہیں گرو تو پریز ہے کت جائے بجے سب سنگی جتنے ہر سال ہر نام بلڑی یہ نہ کرنے بہانے کہ میرے کی مت آپ گرو ماری پڑھائے گا آپ امر چڑے گی کدے نہیں کیا بھی گرو آپ روٹی کھوائے گا واسطے سارا اپرانا کرتے کرتے ساری سمگری بھی کر لیا تا جا کے پرشادہ تیار ہوتا ہے پرشادے واسطے اردو میں آدم بھوجن واسطے بھی جو تھی ادم کرے دیا جی اس کمان دیا سکھ پہن دیا تو سب مل نان اتری کمائی کرنا یہ بھی سکھ کا کرم تیسرا کرم ہے اس واحگرو کا سمرن نانک اتری چنت جی چنتا بھی اب سان ہر ویلے چھاڑ دی کلو کہ دور ہو گیا کلی کا پتا جی نے اور سکھ نو مہان ادم دیکھا جب سے نے تے ادم دیا تو دنیا کی طاقت پہ پنجاب کی دھرتی تھی کس طرح سہارے اپجوالا بنا ہے سارے دیش نو ان ملتا ہے ایسی مت ٹیکنیکل ویو دے نارت گرو نے تھے بڑی بخشی دنیا نے یہ سدھ کر دیا کہ سارے دیش واسی خاص کر کے گرو کے سکھان کے اندر مہان بخش جہے کام ہاتھ پانچ چڑھتی ہیں یہ گرو نے نانک نام چڑھتی کرا کیونکہ نانک کے نام نال بابا جی بابا نند سنگھ جی مہاراج کے دو ارتھ کرتے نانک نام چڑھتی قلم جہے کو دھن گرو نانک پاتشاہ جی کا نام ہے وہ بھی سدا چڑھتی قلم یا نانک نام چڑھتی قلا جہے کو گرو کا نام ہے وہ چڑھتی قلا چاہ کے کسی کا برا نہیں سوچتا تیرے پانے سروت کا کرنی کس کرنی ہے سمرن کرم کی کرت یہ بھی بندگی ہے بانی پڑھنی ہے نہیں واحگرو کا جاپ کرنا یہ بھی بندگی دان پور کرنا یہ بھی بندگی کار کھائے کے چھتو دے نانک رہا اچھا نانک چنیا سکیاں یہ بھر جانے کوئے سرتے چنی جان کی جوگی کا جب ہے योगी की चुनी कहनी है जति सुरते चुनी ज्ञान की योगी का जत होए राजे चुनी न्याय की फिक्र ही का तत् दान गृहस्थी का धर्म है दान सुन दान सुन पीते रहना पवित्र करके माया डंग मारन लग जाती बहुत ही माया है डंग मार दी है किस तरह होमे आ जाते कईयों ने माया का ही मनता माया का ही मान पर नहीं ये तो वाहगुरु की बख्श ये तो वाहगुरु की दात ये वाहगुरु की अर्पण कर दे रही पानी चलता पवित्र रहा है तन चंगे पास गुरु के लेखे लगता रहे तो सुखदाई है दान पुन करना है सिमरन सत्संग काफिल है ये भी सिमरन स्वादन स्त्री पति की सेवा कर रही है ये भी बाबा जी बच्चे कर दे ये कोई बीबी तारक माड़ा फेर रही रोटी का टाइम हो गया प्रशादा तैयार नहीं किया पति कर आया भगवान प्रशादा तैयार हो क्योंकि टाइम है रोटी का खाने तो उन्होंने कहा स्वामी मैं तो नाम से जपती रोटी आप पका के खाई बाबा जी कहते थे इसका नाम नहीं है ये मन तेरी माड़ा फेरी ये मनमत है नाम की है ये रोटी का टाइम हो गया तो अपने पति वास्ते सोना पुष्टा का त्याग करके पत्नी क्योंकि कम कर दिया या उन्हें कम किया तो उसने भोजन त्याग करना यह भी सिमरन है बाणी भी पढ़ती है हर टाइम सतगुरु जी पहले पहले हर कोई जागे किसी महापुरुष ने किए सारी दुनिया सारे जाग रही दूजे पैरे भोगी तीजे पैरे तस्कर जाके तस्कर कहते चोर तीजे पैरे तस्कर जाके चौथे पैरे जो वो समय योगी ने जाते गुरसिख ने जाकर हम पिछ लड़ाती जागर जाके की करना नाम दान इशनान कराए इशनान करना ते बह के जपना सपना दान को नाम दान इशनान कराए फिर मिठा बोलन नहीं विचरन नाम जप के बाणी पढ़ के नहीं कि लोगों ने झगड़ी करता नहीं करता तेरे वर्गा तो नहीं मिठा बोलन अमृत पीता है तो रचना मिठास पड़ी है मिठा बोलन निर्चल निमकार करे गुरु के सिख का मन नीवा तो मत अजकल उल्ट चल गया तो मन क्या हो गया तो मत नहीं निकल ताइ सिखी भी जी खुशबू है साढ़े अंदरों का मिठा बोलन निर्चलन हथों दे के भला मनाए तो देखे तो शुक्र करना पाचा तेरी कृपा थोड़ा सोना खाऊ थोड़ा सोना तो थोड़ा पैसा भी नहीं दिखे सिखता है कर थोड़ा सोना तो थोड़ा पर मिकदार भी नहीं कितना थोड़ा समीए तो कितना थोड़ा खाई जी अगे अठ रोटियां खाली तो सत खा ली जे अगे बारह घंटे सोने तो दस घंटे सोने कोई मिकदार नहीं कोई संघी ने बाबा जी की भी बेनती की बाबा नंद सिंह जी महाराज बेनती की महाराज आपके पास करो बाबा जी कह लगे इतना थोड़ा खाओ जिन्हें नाम सारा दिन शरीर पीड़े ही जाते खते डिखा ही जाते वो भी कोई खाने बाबे ने कहा है सबरत मिठे बनिए सुनिए साधु ने हर तुरसी मुख बोलने मार ना किए छत्ती अमृत भाव है जाको नजर करे बाबा होर खाना तुगी खुआर जित खाते तन पीए मन में चले विकार वो खाने की खत जे मन विकार ही बने आए हर वे पीने मुसलमान रोजे रखते सिख रोज रोजा رونے کا مقصد یہ نہیں کہ خدا رب کوئی ہو جائے، رونے کا رکھنے کا مطلب ہے شریر کی شدھی، شریر کی شدھی. ڈاکٹر کو جانے ڈاکٹر صاحب بخار ہو گئے، کیوں ہو گئے؟ کھٹے نکال آؤں سر، ایک دن فاقا کر لیں، دوائی مل گئی، اپنے آپ پہ نہ ٹھیک ہو جائے. تو اسی طرح روزہ رکھنا بند رکھنا یہ نہیں بھی کوئی ایک کرم ہے، نہیں صرف شریر کی شدھی ہوا ہے، شریر ٹھیک ہو جاتا ہے، پر گرو سکھ تو روز روزہ رکھتا، روز ورت رکھتا ہے. تو کہڑا تھوڑا کھڑ جہاں شریر ٹھیک رہی، ڈاکٹر کو جانے نہیں پہلے. بابا جی نے بچن کیتا اتنا تھوڑا کھاؤ جہد شریر بوجھل ہی نہ بن، اتنا تھوڑا سو جہد ساڈا امرت والا سوکی نہ، اتنا الم آہار الم سی، تھوڑا سونا کھاؤنا، تھوڑا بولن گرو پائے، ایک بہتا نہیں بول، سارا دن گپا ہی نہیں پائے، تھوڑا یہ بھی گرمت ہے. پھر کال کھائے سکرت کرے، کالا کال کے سکرت کرے، وڈا ہوئے نہ آپ کرائے گی گرو نے وڈیائی بخشی ہے تو جناؤں گا نہیں، وڈیائیاں گرو والوں آؤں گی. پھر ہمیں اس نہیں آزاد کرتا تو آگے آزاد ہماری جیو پھر سب تیرا کہو نانک سب تیری وڈیائی کوئی نہیں. یہ گرو بخش تو گرو دی وڈا ہوئے نہ آپ کرائے. پھر پیسہ نکل سات سنگت مل گام دے رات دے نکل کر، یہ دو ٹائم دے میرے کرت بھی کرنی، کم کار بھی کرنا، امرت ویلے شام تاکہ گرو نال جڑنا ہے. جس طرح تھی جڑ کے کرنا کی ہے شبد ترت پر جا کرے گرو نے شبد ہی وچار سننی تو کر سبگ پرچے من پر چائے پھر بھائی صاحب جی کہ سکھ کا جیون آسا نراس آسا رہتا ہوا نہیں، کیونکہ جی آسا رکھیے تو جی نہ پوری ہوئے تو من بڑی چاہیے کر چلا آسا نراس سکھ ہے ادم کرے دیا. جس طرح تھی ادم کی بندگی کا سروپ کی ہے بابا جی بچن کرتے سن کر بندے تو بندگی جتر کٹ میں سا ہو بندگی کا سروپ حکم ہے آپ کو کیونکہ سروپ جتنے تک سروپ لگنا نہ بڑے اتنے تک من جڑتا ہے تو نشانہ کوئی نہیں ہے نا سر. تو بندگی کا سروپ جڑا ہے وہ ہے حکم سکھ جڑا ہے کرت بھی کرتا ہے نام بھی جپتا ہے بچیاں نال بھی پیار کرتا ہے سیر بھی کرتا ہے ہنستا بھی ہے تنگے کپڑے بھی پاندا ہے گرو نال بھی جڑتا ہے یہ سب گرو کا حکم. حکم منیے ہوئے پروان تا ختم کار ہے بس پائی سمجھا صاحبان نے تین دن واسطے کیا نہیں لیا سید بدھو شاہ کو آ گیا چٹھی لے کے پیسے پہ بدھو شاہ چھتی چٹھی پڑھ کے سنا کیونکہ میں گھر پہنچا. سید بدھو شاہ نے گرو کا حکم پڑھ کے سنایا وہ لکھا ہوا کہ تصویر شرم کرو.